0: عید الاضحیٰ کے موقع پر قربانی کے جانوروں کی آلائشوں، اوجڑیوں اور دیگر باقیات غیر متعین شدہ جگہوں پر ہرگز نہ پھینکیں۔ یہ عمل بدبو، تعفن اور وبائی امراض کا سبب بنتا ہے۔ مزید برآں کھلی جگہوں پر پھینکی گئی آلائشیں گدھوں، کووں اور دیگر پرندوں کو اپنی طرف متوجہ کرتی ہیں، جو سیول ایویشن کے لیے خطرناک ثابت ہو سکتی ہیں اور فضائی آپریشن کے لیے سنگین خدشات پیدا کرتی ہیں۔ واٹر اینڈ سینیٹیشن سروسز پشاور کی جانب سے فراہم کردہ بیگز میں آلائشیں بند کر کے اپنے گھر کے سامنے رکھ دیں، تاکہ متعلقہ صفائی کا عملہ انہیں بر وقت اٹھا کر مقررہ جگہوں پر منتقل کر سکے۔ برائے کرم صفائی ستھرائی کو یقینی بنائیں، ماحول کو آلودگی سے محفوظ رکھیں اور اپنے شہر کو صاف ستھرا رکھنے میں انتظامیہ کا ساتھ دیں۔
1: خدے مو بیخ پدی چھے اوباسا
2: سچل دی حلقا بیا دسے چگے جوڑی گڑی دی روزانہ ستا مسئلی وی
1: مسئلی بنی وی چھے پا بیخوندو چھے رالا وقت کی پاخ کلل
2: نمونگ سوکو سو خطا سولا دا بازار نخ چھے را اوڑم
1: دا خ چھے بدا سوی نو زنس کم نوری دا چھے
2: نو سب اس کے حل اس دی
3: یہ ہے قمر چائے کا پاکستان
4: دا چل کپا سما دے او کپا غر دے خو حل یہ کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
1: نی منی نی منی دوست و ازل ورطا ما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لات شی او دا بازار نا بای دا کمر چائے پا زی نور بے خوند دا چیرا پا مخ کڑی وی
2: دا زل با کمر چائے را وڑم خدا برا تا چرتا ملاو شی
4: دا بتا تا پا بٹگرام کزبانڈا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹگرام او علائی پا ہر غٹ او اوڑو کی جنرل سٹور کی ملاوی گی پا بٹگرام کی دا پی ایس او پمپ سرنیز دی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چائے پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-9000-920 بل نمبر دے 0314-92-490-83
5: جہاں میٹھی بولیاں بولی جائیں
3: وہیں بنتا ہے قمر چائے کا خوبصورت پاکستان قمر چائے
6: آسان روزگار دا پارا شارٹ کورسز میڈیکل فیلڈ کے شارٹ کورسز قبول دا پارا با اعتماد ادارہ ورٹکس انسٹیٹیوٹ آف سائنس اینڈ ٹیکنالوجی بٹگرام وکالا کورسز از دا قبول بہترین موقع ہیلتھ ٹیکنیشین سرجیکل ٹیکنیشین انستیزیا ٹیکنیشین لیبارٹری ٹیکنیشین فارمیسی ٹیکنیشین کارڈیالوجی ٹیکنیشین ایکس رے ٹیکنیشین اور فیمل میڈیکل ٹیکنیشین الکانو او جنکو دا پارا داخلے شروع دی دے سرا سرا کیٹیگری بی فارمیسی اور لائسنس دپارا ہم داخلی شروع دی ورٹکس کالج بٹگرام میڈیکل فیکلٹی دا خیبر پختونخوانا الحاق شویدہ ہیلتھ فاؤنڈیشن کے پکے نہ ہم رجسٹر دا ڈی ایچ کیو ہسپتال بٹگرام کے بعد کلینیکل ٹریننگ ہم درکو لے کے گی مزید معلومات دپارا ورٹکس انسٹیٹیوٹ آف سائنس اینڈ ٹیکنالوجی بٹگرام تا تشریف راوڑے پتہ یاد ساتھے ورٹکس انسٹیٹیوٹ آف سائنس اینڈ ٹیکنالوجی بالمقابل الفقیر شاپنگ مال نز پی او سو پیٹرول پمپ بٹگرام ایم ڈی رحم اللہ یوسف زئی صف سرا پدی نمبر ہم رابطہ کولی شے 0997-310-240 موبائل نمبر دے 0347-955-43-27
7: گرانو اوریدن کو تاسو آواز اور ریڈیو امن 88.4 بٹگرام مونگ سری اسے
8: اور سر کی جلد کے دانوں سے نجات دلائے بچوں کے چلنے میں دشواری کو ختم کرے فالج کے مریضوں اور ہر قسم کے زخم کے لیے بھی مفید ہے جسمانی تھکاوٹ ذہنی سکون ہر قسم کی الرجی کے لیے بھی مفید ہے طریقہ استعمال صبح کے وقت نہار میں دو چمچ ایک کپ پانی یا دودھ میں ملا کر پیئیں आसमानी हर्बल ऑयल वाहिद वो तेल है जो अंदरूनी और बैरूनी तकालीफ के लिए यकसा मुफीद है। राब्ते के लिए कॉन्टेक्ट 0345-923-2860।
9: आसमानी फार्मूला ब्यूटी क्रीम कुदरती अज्जा से तैयार करता है जिसका कोई साइड इफेक्ट नहीं। आसमानी फार्मूला ब्यूटी क्रीम का रोजाना इस्तेमाल आपके चेहरे को बनाए तरोताजा। आसमानी फार्मूला ब्यूटी क्रीम आपके चेहरे से दाग धब्बे, कील मुहासे, छाइयां और आंखों के गिर स्याह हल्के खत्म करे। आपके चेहरे, गर्दन और हाथों की झुर्रियां खत्म करे और आपकी उम्र को छुपाए। आसमानी फार्मूला ब्यूटी क्रीम में सन ब्लॉक की इजाफी खसूसियात मौजूद है जो धूप के मौजूद असरात से आपके चेहरे को रखे महफूज। आसमानी फार्मूला ब्यूटी क्रीम की मुनफरद खुशबू और विटामिन दे आपको ताजगी का एहसास। आसमानी फार्मूला ब्यूटी क्रीम के इस्तेमाल से 5 दिनों में पाए निखरा, शफाफ, बेदाग, गोरा चेहरा। बेहतरीन नतीज के लिए आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से चेहरा अच्छी तरह धोकर खुश्क कर लें। आसमानी फार्मूला ब्यूटी क्रीम की थोड़ी सी मिकदार लेकर चेहरे पर लेप करके हल्का सा मसाज करें। सुबह उठकर आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से धो लें। आसमानी कॉस्मेटिक्स जो नाम है एतमाद का। फॉर मोर डिटेल्स कॉन्टेक्ट अस 0345-923-2860 0300-585-8481।
8: आसमानी हर्बल ऑयल 100% ऑर्गेनिक न्यू हेयर ग्रोथ। खाने के फवायद, जिस्म की इजाफी चर्बी और मोटापे को कम करे, ब्लड प्रेशर और शुगर को नॉर्मल रखे, मर्दाना कमजोरी को दूर करे, हाफजा तेज करे और खून की कमी को पूरा करे, मैदे की गैस, जलन, तेजाबियत, बदहजमी और मैदे का दर्द खत्म करे, बवासीर, खूनी उबादी, कब्ज और मतली में मुफीद है। मालिश के फवायद, सर दर्द, कमर दर्द, पठों का दर्द और जोड़ों के दर्द से पाए निजात, बालों को लंबा, घना और सिया चमकदार बनाए, खुश्की और सिकरी और सर की जिल्द के दानों से निजात दिलाए, बच्चों के चलने में दुश्वारी को खत्म करे, वालिद के मरीजों और हर कस्म के जख्म के लिए भी मुफीद है। जिस्मानी थकावट, जहनी सुकून, हर कस्म की एलर्जी के लिए भी मुफीद है। तरीका इस्तेमाल, सुबह के वक्त निहार मुल 2 चम्मच 1 कप पानी या दूध में मिलाकर पिए। आसमानी हर्बल ऑयल वाहिद वो तेल है जो अंदरूनी और बैरूनी तकालीफ के लिए यकसा मुफीद है। राब्ते के लिए कॉन्टेक्ट 03

0: امن د تیرو مشال لې
1: وډي و بابا لوري ما خام دې نره نره باران وري دي
0: امن زمنګ د ټولو شریک کور دې ریډیو امن اف ام 88.4 بټګرام بټګرام
2: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
3: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज़्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा। आप सुन रहे हैं रेडियो अमन 88.4 बटग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
0: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹا گرام دے دا وقتا سو زمونگا اسلامی نشریات آوری۔

0: predictable. Keep that in your mind. Predictable. Predictable. Which means, let me tell you a little bit, then you'll understand. Regular verbs from the past tense and past participle by adding ed. You have to understand what I'm talking about. A regular verb must have past and past participle to adding by ed. So you have to understand this is regular verb. Let me tell you again. Another example that you will understand, we had previously discussed in this topic in detail, but let me tell you a little bit about this tab, then we are going to our new topic, okay? Those verb which follow the normal pattern of conjugation formula. You know about the conjugation formula. Conjugation formula is basically when we take a simple form of verb like help and we have to add ed end of verb. So we have to, let me tell you, you'll understand after that. Helping verb, we have to take a simple form of verb and then we have to add at the end of verb ed and they become a past and past participle. So we will say in simple word, this is called regular verb or predictable. Okay. Let me tell you again. Those verb which follow the normal pattern of conjugation formula. Normal pattern of conjugation formula. So we say this is called regular verb. What is mean by regular verb? Let me tell you. we have to take base form of verb like help. So we have to end here at the end of this verb, ed. And then we think, how this is possible? May they become a past and past participle? They will or not? So we have to use, let me tell you. If we talk about any of irregular verbs, so we have to take base form of verb and then we have to add at the end of any verb, we have to add ed. So then we will understand this is regular or irregular. If they have past and past participle, then we will be said this is a regular verb. And they cannot work like if you are talking about cut. So cut, we cannot here add ed because they cannot make a sense. We cannot add here ed because they cannot give proper sense. So let me tell you in Urdu. मैंने आप लोगों को पिछले ये बताया था कि इरेगुलर या प्रिडिक्टेबल वर्ब हम इसे कहते हैं जो हमारे पास कंजुगेशन फार्मूला का जो पैटर्न है वो उसको हम अप्लाई करके हम उससे क्या करते हैं पास और पास पार्टिसिपल बनाते हैं. तो आसान शब्दों में हम उससे क्या हमने उसे कहा था ये हमारे पास रेगुलर वर्ब. ओके मैं फिर से रिपीट कर रहा हूं. हमने पिछले शो में ये पढ़ा था डिटेल के साथ. हमने इस पे बात की कि हमारे पास जो रेगुलर वर्ब है हम क्या करते हैं जो हमारे पास नॉर्मल पैटर्न ऑफ कंजुगेशन फार्मूला है. कंजुगेशन फार्मूला क्या है मैं आपको थोड़ा सा बताता हूँ फिर इसके बाद. हम बेस फॉर्म ऑफ वर्ब लेते हैं जिस तरह मैंने आप लोगों की मिसाल दी कि हमने हेल्प लिया और हम हेल्प के साथ लास्ट में क्या करेंगे हम ईडी का इजाफा करेंगे. और अगर हमने ईडी मतलब मैन वर्ब के साथ हमने ईडी का इजाफा किया और ईडी के इजाफे के साथ हमारे पास जो वर्ब है जो बेस फॉर्म ऑफ वर्ब है इसके साथ अगर ये हमारे पास पास्ट और पास्ट पार्टिसिपल बन गया तो मतलब ये है कि ये हमारे पास रेगुलर वर्ब है. लेट सपोज हेल्प तो हम लास्ट में ऐड करेंगे ईडी तो हमारे पास हेल्प तो पास्ट भी आ गया पास्ट पार्टिसिपल. इस तरह मैं और मिसाल लेता हूं जिस तरह वॉक तो हम इस एन में ईडी का इजाफा करते हैं तो वॉक हमारे पास आ गया. वो पश्तो में बताता चलो आप लोगों को ताकि आप लोगों को समझ में आ जाए. पुख्तों की मंगा दा विरुष आया इरेगुलर वर्ब सी कम दिया मंगा की तमंगा प्रिडिक्टेबल हम वायु सही था दरअसल के लिए प्रोडक्शन ना होता प्रोडक्शन आगे तवाई चाहिए होकर अब कमिंग की होता था बारे क्या लुवाई नुदा हम बेसिकली यो किस मदाकार के आया دا منگ سرا ریگولر ورب دی او کا نہ دے نو مطلب منگ دے بیس فارم اف ورب را واخلو دای زی کی اگر منگ کی گدو دان سر سایتا او دی غیپ ان کی دی غیپ اخر کی منگ دے ای دی اضافہ کو یعنی ای او ڈی او سر منگ اضافہ کو کہ دی ای او ڈی دی اضافہ نہ پس منگ سرا دا کم بیس فارم اف ورب چو کہ دی منگ سرا پاس پارٹیسپل جوڑ کو आवा यानी मंग सरे पास पास सिंपल जोड़ को पास पार्टिसिपल जोड़ को न पोहाशा चिदा को मोब दे दा मंग सरे कम ही दा मंग सरा प्रेडिक्टेबल या मंग सरा रेगुलर वो बेटा समझ रही कि मंग सरा नोर चिकम दासी केसेस दी अगा ब्यागी बंदी बिया भात के दा समाख रिडल सरे विलुच आया आईईडी मंग जने जे कि हम लगा उसने जे कि सरे मंग डी लगा उलक लाइक صرف اور صرف ڈی لگو دام سرا پاسٹ ہم جوڑے دام سرا پاسٹ پارٹیسپل ہم جوڑے صحیح جی بہتر سماد نور ہم ایگزامپل لا کر کزن بکے منگ سدا سیدھی چی آیا حقی کی بکے منگ سکو صرف اور صرف سو اٹھا وائی چی زن آئی ای ڈی منگ لگو لکا ٹائڈ آسان شبدوں کی منگا یو بیسک فارم آف ورب یعنی بیس فارم جو کم دا ورب دے گا منگا سو آگے سر منگا دا آئی ای ڈی اضافہ ہو یا منگ سر دا ای ڈی اضافہ ہو یا دی سر منگا صرف دا ڈی اضافہ ہو اور دا دی نا پس چکم دا منگ سر پاس فارم ہم جوڑ کے اور پاس پارٹیسپل منگ سر ہم جوڑ کی دے تو منگا آسان لفظوں کے وائس یا دا منگ سرا ریگولر ورب دے یا اور تا منگا پریڈکٹیبل ورب ہم وائس صحیح دا زان سرا اس دیزے کی نور خبری میں ساتھ ہے تاسو بیا میں وچ آئی ای ڈی یا ای ڈی کے منگے زفا کو لکا منگا ٹائر وائس دیزے کے منگا آئی ای ڈی زفا کر یا منگا وائس چی ای ڈی صرف زفا کو منگا لائک وائس صحیح دا اس دا سکھو جی منگ سرا بیا چکم بل سیکن فارم منگا ویلی واغی تا منگا وائی ایرریگولر ورب نو دا دی آگے اگین سے یعنی منگا دا سی وائیو آسان لفظوں کی اونا انگلیش کی بیاد اردو کے سمجھاؤ a verb they cannot follow the formula of conjugation simple is that it means when we take base form of verb and we cannot ed here ed because we cannot make sense after that when we add ed at the end of base form of verb so we cannot make some sense so this is called in simple word we say this is called irregular verb اردو نے میں آپ کو بتاتا چلو یعنی ہم نے کیا کیا ہم ارریگولر ورب اسے کہتے ہیں جو ہمارے پاس جو پیٹرن ہے جو میں نے آپ لوگوں کو بتایا تھا پچھلے شو میں اور ہم نے اس پہ ڈیٹیل کے ساتھ بات بھی کی تھی کہ جو ہمارے پاس وہ کنجوگیشن جو فارمولا ہے اس کو ہم نہیں اپلائی کر سکتے یعنی ای ڈی کا اضافہ ہم نہیں کر سکتے تو آسان شبدوں میں ہم اسے کیا کہیں گے ہم اس کو ارریگولر ورب یا انپریڈکٹیبل ورب ہم اسے کہتے ہیں پپختو کی برتدا سو واما پا آسان لفظوں کی منگا دا ویلو چی آیا کلا منگا دا بیس فارم آف ورب را واغست دا سی بیس فارم آف ورب چی اگی سر منگا دا ای ڈی اضافہ نشو کولے یعنی نارمل کنجوگیشن فارمولا اگا منگ سر نیپ لے کے نارمل کنجوگیشن فارمولا اگی تاوی چی کلا منگا سر ای ڈی لگو یا منگا آئی ای ڈی لگو یا منگا صرف او صرف ڈی لگو نو دی تا منگا وایو نارمل فارمولا آف کنجوگیشن پیٹرن ورتا منگا آسان لفظوں کی وایو صحیح دا اس دک دا ارریگولر ورب چکم دا سما دا وی چ کلا منگا لا کدا سے منگا لفظ والو لیٹس سپوز وی ہیو ٹو ٹیک سب ایگزامپل دین یو ول انڈرسٹینڈ افٹر دیٹ وی ہیو ٹو ٹیک لیٹس سپوز وی ہیو ٹو ٹیک ا سمپل بیس فارم اف ورب لائک کٹ وی کین ناٹ ایڈ ہیر ای ڈی بیکاز وی کین ناٹ سے کٹ اٹ ڈزنٹ میک سینس because we cannot make sense at the end of base verb of ed so we say this is called irregular verb and then we distinguish three types of irregular verb the first one is a verb that have a three and three same like cut cut and cut we cannot say and the second one is the one is simple and the second one is different like sit sat and sat okay and the third one is the three are different to each other like ring rang and rung okay let me tell you in Urdu then you'll understand okay جب ہم بات کرتے ہیں ایرریگولر ورب کی ہم بات کرتے ہیں اور ہم انپریڈکٹیبل ورب کی ہم بات کرتے ہیں تو ہم کیا کرتے ہیں سب سے پہلے ہم دیکھتے ہیں کہ ہمارے پاس تین طرح کے ورب آتا ہے اس میں سب سے پہلے ہمارے پاس آتا ہے کہ جو بالکل سیم ہو ہم سمپل لیں گے تو پھر ہمارے پاس سیم آئے گا اور اگر ہم کیا کہتے ہیں پاس لیں گے تو بھی اور پاس پارٹیسپل لیں گے وہ بھی ہمارے پاس سیم آئے گا تو ایسے ورب جو ہمارے پاس سارے یعنی سمپل بھی اور پاس بھی اس پارٹ جو پاس پارٹیسپل ہے وہ تینوں ہمارے پاس ایک جیسے آ رہے ہیں तो उसको हम आसान शब्द में क्या कहेंगे, उसको हम कहेंगे क्या नाम है उसको, सब ग्रुप ऑफ इरेगुलर वर्ब हम इसे कहते, सही है। यानी जिसमें हम बात करते हैं, हमारे पास फर्स्ट जो है पास्ट पार्टिसिपल भी हम देखते हैं, पास्ट देखते हो पास्ट पार्टिसिपल, तीनों हमारे पास सेम आ रहा होता है, मतलब जिस तरह कट कट इन कट हमारे पास आ रहा है, तो सिंपल भी हमारे पास कट आ रहा है सी यू टी कट, और हम अगर हम बात करें पास्ट की तो पास्ट भी सी यू टी कट आ रहा है, और अगर हम पास्ट पार्टिसिपल की बात करें तो वो भी हमारे पास कट आ रहा है। तो ये दूसरा हो गया, थर्ड नंबर हमारे पास से यानी वो दूसरे नंबर पे गो इरेगुलर वर्ब है जिसमें हमारे पास जो सिंपल है वो अलग है और जो हमारे पास पास्ट है और पास्ट पार्टिसिपल वो अलग अलग। जिस तरह मैं आपको मिसाल देता हूँ, सिट एस आई टी सिट, ही वॉज सिटिंग इन फ्रंट ऑफ मी, हमारे पास वो मेरे सामने बिल्कुल बैठा है। अगर हम बात करें थैंक यू सो मच मिस्टर इमादो इमादो समझ सकता सकता, मैं आपका बहुत ज्यादा शुक्रगुजार हूँ। बेला उसने क्या किया कि ब्रिंग मी सम ड्रिंक एंड देन ही गेव मी बनाना, ओके थैंक यू मिस्टर इमाद। बाय द वे वी हैड टू टॉक, हम बात कर रहे थे, तो जब हम देखते हैं हमारे पास आता है कट एंड कट, जो हमारे पास पास्ट सिंपल है पास्ट एंड पास्ट पार्टिसिपल दोनों हमारे तीन हमारे पास सेम आ रहे हैं, तो बस डन डन है, ओके। जब हम देखते हैं हमारे पास जो बेस फॉर्म है वो अलग आ रहा है और जो पास है पास पार्टिसिपल वो सेम आ रहे हैं, तो उसको हम वो क्या वो भी हमारे पास है। तो जिस तरह मैं आप लोगों की मिसाल देता हूँ ताकि आप लोग को समझ, जिस तरह हम कहते हैं कि सिट, हम इसका पास्ट देखते हैं सेट एस ए टी सेट एंड पास्ट पॉसिबल भी हम सेट देखते हैं, ओके। तो जब हमारे पास दूसरी किस्म का तीसरी किस्म का जो हमारे पास इरेगुलर वर्ब है वो इस तरह से है कि हम बात करते हैं रिंग यानी बजाना, हम कह रहे हैं कि ही रिंग मी या समबडी सेज आई विल रिंग यू लेटर, ओके। By the way, let me tell you, जब हमारे पास तीनों अलग अलग के आ रहे हैं जिस तरह रिंग आर ए एन जी रिंग एन आर ए एन जी रिंग एन आर यू एन जी रिंग, सो हमारे पास डिफरेंट डिफरेंट आ रहे हैं, मतलब पास पास जो सिंपल है वो भी डिफरेंट आ रहा है, जो पास्ट है वो भी डिफरेंट आ रहा है, जो पास पार्टिसिपल वो भी डिफरेंट आ रहा है। तो आसान शब्द में थोड़ा कॉम्प्लिकेटेड है, मैं आप लोगों को आसान करके इसलिए समझा रहा हूँ ताकि आप लोगों को आने में फिर जब हम बात करते टेंसेस की ताकि आप लोगों को फिर मसला ना हो, ओके। पश्तो में पश्तो के तो स्वामा सिकल अमंगा द इरेगुलर वर्ब खबर रखाओ यानी हर हा वर्ब से अगर कंजुगेशन फार्मूला नशी अप्लाई का बोले यानी मतलब मेदाद से अगर सर मंगा ई डी आई ई डी या वो सर मंगा सिर्फ डी नशू लगा बोले या अधिक यो खबर भले हम वाह चरता हम दर्ज की चे अगे कल अमंग सरा वावल लशी यानी ए ई आई ओ यू ना कि मंगा पर इन के ब्या मंगा ब्या सिकाओ डबल कॉन्सोनेंट मंगा जान दा खबर सर याद साथे खदा एक्सेप्शनल केस सु लक आई ई डी ई डी औ बल सिर्फ ई डी औ बल जी कम दे लक ई डी आई ई डी डी औ आज कल मंग सर वावल राशि देगी मतलब द कम छे एन की देगी नमक के वावल मंग सर छु नागज के मंगा ब्या द डबल कॉन्सोनेंट इजाफा को सही रहा دا خبر سر چاہتے ہیں بیسے کم میرے گلے وہ دیکھ منگا دا خبر ہوگا چاہیے آیا دا منگ سر پتری ایسو کی ڈیوائیڈ کی کیا انہیں منگ سر دا سری چاہیے دے گی فرسٹ سے منگ کم بیس فارم دے گا منگ سر یہ شانتا کی راشی چی کم پاس دے گا منگ سر کا شانتا کی راشی اور چی کم پاس پارٹیسپل دے گا منگ سر کا شانتا راشی نو آگے تا منگا سب گروپ آف ارریگولر وہ بھی اور تا انپریڈکٹیبل وہ بھی صحیح تھا پس سیکنڈ نمبر کے منگا دا ہوئے چاہے ارریگولر وہ سے منگ سر سیکنڈ فارم کم دے گا دا سر چاہیے کہ منگ سر کم بیس وہ سے دے گا منگ سر یہ شانتا کی راشی اور چی کم منگ سر پاس دے پاس پارٹیسپل دامنگ سرا دوار یو شانت کی راشی نو مطلب دا یو چی دا پکی بدل لی او دو پکی سیم دی پتر نمبر کی منگ سا دا سی دی آیا ارگولر ورب کی منگ سا پتر نمبر کی چکم ٹائپ سی انسو مثال دا کم تاستا وزر پلن دوبان دی واما لکا یو سڑے دی لیٹ سپوز یو سڑے دی دا حق دری زامن ہوشو لیٹ سپوز دری بچانی ہوشو دری بچان لی ودون وکڑا دا یو چی کم دی دا دری بچانی ہوشو دا دری وار یو شانت کی دی مطلب شکل صورت کی بلکل یو شانت کی تا سو پاسان باندی پوکول غارمان دا بل چی کم دی دا حق بچانی ہوشو نو دا یو پا کی بدل دی مطلب یو پکی بدل دے مطلب یو لا داسی وام چی آیا دا کم چی اولنی زویل وادو که دی سری خپل زویل وادو که دا ایرگو در وام چی کم دا منگیو سڑی واغس لیست پوز تاس دا پوحی لپارا منگیو سڑی واغس او حقا دری زامنو شو دا حقا زامن چی کم دی دری دری مطلب دری زامنی و شو دا دری والو دو نو کرم کم چی اول واده و که دیگه دری بچیانو شو او دری واده بچان چی کمونو ها غد دری واده خالکانو لیت سپوس از ساسو دا پوهی دا پار داوام خواه دری واده خالکانو نو داسی کم دری واده خالکان دیو دری واده یو شانده کی لکه کت کت کت دری واده منگا کت کت کت نمو که خودن دا کت کت چی کم دیدی دا منگا سب گروپ اپ ایرگو لیو بایو پس ایکن نمبر که چی کم دی بابا جی خپل زول واده کرو دا حاغا چی کم بچیانی و شو دا اولنی چی کمو اغا حلکو دویم چی کم دو حاغا دو جینکی دیو حلک دیم خواه پتر نمبر که دی سڑی جی کم خپل زول واده وکو او هغه چې کم دی د هغه یو جنۍ وه یو هلک وه او یو هلکو نه جنۍ وه مطلب دا دی تاسو د پوهې لپاره زه دا وایم اردي ګولې وب چې کوم دی موږ سپوز دا مثال واخیسته د یو سړي چې یو سړی هغه داس چې د هغه درې زامنو شو درې یو زوی لی واده وکړه او د هغه درې زامنو شو بیا په دویم ځلې چې کوم واده وکړه د هغه یو لورک یو زوی وشو دوه لورکیانې وشلې په دویم درېیم ځلې چې کوم واده وکړه د هغه یو هلک وشو یو جنۍ وشله یو چې کوم دی نه هلک نه جنۍ هغه اجرا وخته په لنډو باندې بس دینه بعد که تاسو پوه کې نو الله نور پوه کولو چل نه راځي ښه دا موږ سره بالکل سمپل الفاظ کې تاسو مدا ویلې دا موږ سره د دې خبرونو ټاپک موضوع وا زمام شي آیا نو چې کوم ټاپک کوم موضوع ده د هغې اړخ ته لاړ شمه خو هغه ډېر زیات کمپلیکیټډ دا او ډیفیکلټ ده که زه اوس د هغې شروعاتو کوم نو دا به ډېره ګرانه شي خو دا سره یاد ساتئ که تاسو چرته هم ګورئ که نه ځي کې به زه لږ شانته کې ټینسز له ټچ ورکوم ځکه چې زمونږ د ټینسز سره لغونده کې انټرلینک دی message we have first message of the show and why just for you pashto ki why khasida I'm not a pashto I swear da selo shu chi da kalak mak time ki zara da makan no kas ta sikla kuch ma tevlo kata da kam ze morti mes da flan ki ze me kana khawe tik da we tahmad sangre sunde ki type lage what really you were looking like American and British people I said, no, I'm not American and British because, alhamdulillah, first of all, I've heard I'm Pathan and then I'm a Muslim. Okay, so hum baat kare chale pukhto ki bam samjhao khuz mung english language chodan aur language samjhe kam den da basically focus mung ko english pa mung da gora gora ul suppose you kas da wai chiz khuna khpal new topic ne start us da ke ma sar time alan ki ma gor tayar kare is masam je dare ki mor to aur mak ke mujhe masla bani kho ghasan nan ne ma tas je ag khalk che wi da wai chiz da english je bas da kama a person who want to learn english language and then he want to speak english language first of all you have to know about is that a two step dar kom The very important thing, first you have to learn more. How you learn? You have to listen more. And you have to read more. And then you have to speak more. But remember, the very first and the very initial stage, don't focus on grammar. If you focus on grammar, you have to lost your level of confidence. If you lost your level of confidence, I saw a lot of people, those who know grammar and those who write, they write easily and a lot of sentences, but they cannot speak a single sentence. Why? Because they are afraid. What would people say? This is not your matter. What people not say? This is your matter, okay? So, main ye kehna cha raha hu, jo banda ye kehta hai ki main English seekhu, main English bolu, main English mein reading bhi kar sakun, to aap logo ne kya karna hai? First of all, aap logo ne reading start karni hai. और रीडिंग भी इस तरह नहीं करना है जिस तरह हम रीडिंग करते हैं हम लेट सपोज मैं आप लोगों के मिसाल जैसे मैं इसका वो क्या कहते हैं कि लेट मी टेल यू लेट अबाउट दिस ओके इन प्रीवियस शो वी हैड टू टॉक अबाउट नॉट लाइक दैट सो यू हैव टू फर्स्ट यू हैव टू स्पीक लेवल फर्स्ट यू हैव टू इम्प्रूव यूर लेवल ऑफ कॉन्फिडेंस डोंट फोकस ऑन ग्रामर इफ यू फोकस ऑन ग्रामर यू विल लॉस योर लेवल ऑफ कॉन्फिडेंस एंड After that, if you know about a lot of grammar and you have to know about a lot of sentences and you will, but you cannot because you will afraid. What will people say? This is not your matter. हम इसलिए नहीं बोल सकते हैं वी हैव टू नो अबाउट अ लॉट ऑफ नॉलेज वी हैव टू स्पीक अ लॉट ऑफ बट वी कैन बिकॉज व्हाट वुड पीपल से दिस इज नॉट योर मैटर लोग क्या कहेंगे ये आपका मसला नहीं है तो सबसे पहले आप लोगों ने क्या करना होगा कि यू हैव टू यूज अ कार्टून पुख्तों की तरफ मैं आप लोगों को ये बताता चलूं कि आप लोगों ने कार्टून देखना शुरू कर आप लोगों ने कार्टून देखना शुरू करना है सही है और मैं आप लोगों को एक रिकमेंडेड करता हूं बहुत जबरदस्त है इंटरेस्टिंग मैं खुद भी घर में जब जाता हूं और मैं अपनी छोटी बहन और मेरा जो छोटा भाई है उनको मैं भी रात को दिखाता हूं जब मैं घर पे होता हूं तभी की बात करो ओके वो ये है वो कुछ इस तरह से है वो कौन से मैं आप लोगों को बताता चलूं सबसे पहले वो इस तरह से कि उनको वो जो कार्टून है उसको मतलब पहले इंग्लिश में है फिर उसके बाद पश्तो के साथ एक्सप्लेनेशन करता है वो है अफगान पश्तो एकेडमी मेरे ख्याल से अफगान पश्तो एकेडमी और साथ में आप लोगों ने ये करना है कि आई वांट, या आप लोगों ने इस तरह देना है, आप मतलब आप लोगों ने सर्च करना है और वहां पे देना है, आई वांट टू लर्न इंग्लिश इन वेरी सिंपल वे. आई वांट टू लर्न इंग्लिश इन वेरी सिंपल वे. Cartoons, like cartoons and videos, movies, like so you have your own choice, okay? तो आप लोगों ने जब ये आप लोगों ने वहां पे सर्च करने, फिर आपके पास बहुत सारी चीजें आएंगी. तो आपने वहां पे देखना है कि अफगान अकेडमी कौन सा वाला है. आपने अफगान अकेडमी को क्या करना है, उठाना है. फिर आपने उसमें देखना है कि अगर इस मतलब कार्टून है, कार्टून बातें कर रहे हैं और पीछे पश्तो में एक्सप्लेनेशन किया जा रहा है, यानी अगर एक्सप्लेनेशन किया जाए तो चलो गुड है. अगर नहीं कह रहा है, इसका मतलब ये है कि आप गलत जगह पर आए. तो आप लोगों ने सही जगह पर, फिर आप जब जाओगे, आपने उसको उठाया, फिर आप डेली बेस पे देखते हो, आपने सेंटेंसेस देखनी है कि जब मैं बात करता हूं, मैं पानी पी रहा हूं, आई ड्रिंकिंग वाटर, मैं पानी पीता हूं. या लेट सपोज हम बात ही कर रहे कि मैं टीवी देखता हूं, आई एम. यहां पर हम आई एम यूज करेंगे. ये हमारे पास हेल्पिंग वर्ब जो हमारा आज का टॉपिक था, लेकिन टाइम कमी की वजह से मैं आज इस पे बात नहीं कर सकता हूं. मैं सिर्फ और सिर्फ यही कहना चाहूंगा कि आप लोगों ने क्या करना है कि आप लोग कैसे स्पीकिंग करोगे. तो आप लोगों ने बिल्कुल सिंपल स्टार्ट करना है. ओके, कैसे स्टार्ट करोगे, सिंपल सेंटेंस से. हम बात करते हैं, हम सुबह सवेरे उठते हैं, सबसे पहले तो आप लोगों ने कार्टून स्टार्ट करने है, कार्टून. फिर आपने थिंकिंग करनी है. लेट सपोज मैं सुबह सवेरे उठता हूं, इसके लिए इंग्लिश में कौन सा ऐसा लफ्ज है. सबसे पहले मेरे अपने, जब आप बात करें कि मैं, तो मैं के लिए क्या लफ्ज यूज होता है. सबसे पहले आप लोगों ने ये देखना. सिर्फ आपको पता चल गया कि जब हम बात करते इंग्लिश में, हम स्पेसिफिक बंदी की बात करें, हम खुद की बात करें, तो हम कहेंगे आई, मैं, यानी ज. पुख्तो के अंदर समझाओ मैं चिकल तासु वाइस इज द इंग्लिश जब दकड़ा हुआ कमान द टून आसान तरीका हम दगा चितासु सकवे मतलब मुसलमान मुसलमान बद सहर नमह के पास ही मतलब दारिश आया चिकल अनवर लासी रनी करे के नमह के बरबास ही नो. आई वेक अप जब पासमा सटेम पासमा अर्ली, यानी सुबह सवेरे से पहले मैं क्या करता हूं, आई वेक अप अर्ली इन द मॉर्निंग, मैं सुबह सवेरे उठता हूं. सिर्फ सिंपल सा जुमला है, लेकिन मैंने आप लोगों को आसान किया. आप लोगों ने सोचना है कि सबसे पहले हम इसको बनाएंगे कैसे. तो सबसे पहले मैंने बात की कि मैं, मेरे लिए मैं क्या इस्तेमाल करूंगा, आई. जब हम बात करते हैं उठने के लिए, तो हम उठने के लिए क्या यूज करेंगे, वेक अप. और जब हम बात कर रहे हैं कि हम सुबह से पहले उठते हैं, तो इसके लिए क्या यूज होगा, हम कहेंगे यहां पर यूज होगा अर्ली. और जब हम बात करते इन द मॉर्निंग, तो मॉर्निंग से पहले पहले हम क्या करते, वी. जब आप लोग बात करते हो कि हम, यानी हम बहन भाई, हम उठते हैं किस टाइम उठते हैं, तो यहां पर हम क्या यूज करेंगे, हम वी का यूज करेंगे, वी वेक अप अर्ली इन द मॉर्निंग, हम सुबह सवेरे उठते हैं. यानी मैं और मेरी बहन, मेरी माँ, हम सुबह सवेरे क्या करते हैं, उठते हैं. मैं आप लोगों को थोड़ा सा और मिसाल देता हूं. देन वी टेक अपॉलॉजी. जब हम फिर हम क्या करते हैं कि हम वजू के लिए जाते हैं, तो वजू की इंग्लिश में क्या कहते हैं, यहां पर आप लोगों ने सोचना होगा. तो आप यहां पर एक लफ्ज को लाओगे और उसको हम कहेंगे एबल्यूशन. फर्स्ट वी हैव टू वेक अप अर्ली इन द मॉर्निंग, देन वी टेक एबल्यूशन. हम क्या करते हैं, वजू करते हैं. यहां पर हम, आप लोग ये नहीं कह सकते कि आई एम डूइंग एबल्यूशन, नो नॉट दैट. आप लोग यहां पर यूज करना होगा टेक, यहां पर आप लोग यूज करेंगे. सही, मतलब आप किस तरीके से कोई चीज ले रहे हो ना, मतलब ये कि आप वजू ले रहे हो, आप वजू कर रहे हैं, तो यहां पर आप टेक यूज करेंगे. देन अटैक एबल्यूशन, हम क्या करते फिर वजू करते, वजू के बाद ऑफरिंग द प्रेयर, ऑफरिंग द प्रेयर मतलब इसका मतलब ये कि मैं नमाज पढ़ता हूं या नमाज पढ़ता हूं. देन कम बैक टू होम, मतलब जब जो लड़का है वो क्या करेगा, वो मस्जिद जाएगा. देन आई गो टू मास्क, देन कम बैक टू होम, देन आई डू माई एक्सरसाइज एवरी डे. अल्हम्दुलिल्लाह, आई डू माई एक्सरसाइज. तो जब हम इस छोटे छोटे बातों को हम
1: कोशिश करेंगे कि हम किस तरह बोलेंगे तो फिर हमें पता चलेगा कि हमें इस तरह से। तो मैं गारंटी के साथ कह सकता हूँ जी, आप लोग अगर एक महीना ट्राई करोगे, इनशाला एक महीने के बाद आप लोग हर किसी के साथ इंग्लिश में बातें करोगे। और ये आपने लगेगी कि नहीं, हम लोगों में सबसे बड़ी गलती ये है कि जब हम इंग्लिश स्पीकिंग स्टार्ट करते तो हमें लोग कहते हैं कि आपके बब्बा ने कभी इंग्लिश बोला है, आपके दादा ने कभी इंग्लिश बोला है, आपके उस परदादा ने कभी इंग्लिश बोला है, कि आप आए हो कहीं से मुंह उठाकर आए हो इंग्लिश बोलते हो। यही सबसे बड़ी खामी है हमारी और हम इसकी वजह से अक्सर हम मार खाते हैं। तो हम लोगों ने क्या करना होगा, सिंपल एक्शन वर्ब पे हम बात करेंगे, सिंपल अल्फाज लफ्ज आसान शब्दों में। मैं भी कुछ कर रहा हूँ, एक्शन क्या कहते हैं, एक्शन किसी काम को सर अंजाम देने कहते हैं। मैं कुछ कर रहा हूँ, मैं क्या कर रहा हूँ, मैं स्पीकिंग कर रहा हूँ, मैं क्या कर रहा हूँ, मैं स्पीकिंग कर रहा हूँ। तो स्पीकिंग जब भी आप किसी वर्ब को लेते हैं और साथ में आप आईएनजी का इजाफा करते हैं, इसका मतलब ये है कि आप अभी की बात कर रहे हो, आप प्रेजेंट की बात कर रहे हो, आप अभी ये काम कर रहे हो। हम टेंस में इसके दिल के साथ बात करेंगे। टेंस दरअसल आज का जो हमारा टॉपिक था वो असल में टेंस से रिलेटेड था और साथ में हेल्पिंग वर्ब या ऑक्सिलरी वर्ब जिसे कहते हैं उसमें हम इंशाल्लाह फिर नेक्स्ट हम देखेंगे कि हम वो क्या कहते हैं, बी कहाँ यूज करेंगे, हैव कहाँ यूज करेंगे और डू कहाँ यूज करेंगे, डैड एंड दी, जिस सब पे हम बात करेंगे। लेकिन आप लोगों ने क्या सोचना है, सबसे पहले कि आप लोगों ने इस एबल होना है, आप लोगों ने इस काबिल होना है कि हमने कुछ सीखना है। फर्स्ट यू हैव टू सेट अप, फर्स्ट यू हैव टू नो हाउ टू स्पीक एंड हाउ टू लर्न। इफ यू नो अबाउट हाउ टू स्पीक एंड हाउ टू लर्न देन यू विल बी, बट रिमेम्बर डोंट फोकस ऑन ग्रामर। इफ यू फोकस ऑन ग्रामर यू विल लॉस्ट यूर लेवल ऑफ कॉन्फिडेंस, यू विल लॉस्ट यूर कॉन्फिडेंस। इफ यू आफ्टर दैट यू हैव अ लॉट ऑफ नॉलेज बट यू कैन नॉट स्पीक बिकॉज ऑफ पीपल, व्हाट डू पीपल से, दिस इज नॉट योर मैटर। ओके, आप लोगों ने याद रखना है इस बात को, जब आपने इंग्लिश स्पीक अपने जो भी जबान सीखनी है आप लोगों ने क्या करना होगा कि आप लोगों ने उसे सुनना होगा, लेकिन सबसे पहले आप लोगों ने ग्रामर को फॉलो नहीं करना है। ग्रामर को फॉलो करोगे तो आप अपने वो जो आपका कॉन्फिडेंस है आप उसको गवा दोगे। जब कॉन्फिडेंस गवा दोगे, आपने आपको बहुत कुछ आता है लेकिन आप कुछ बोल नहीं सकते हो किसी के सामने, तो क्या है? इसका मतलब ये है यू आर नथिंग इन फ्रंट ऑफ पीपल। आपको पीपल, अगर आपको थोड़ा बहुत इंग्लिश आता है आप बोल सकते हो तो हर कोई कहता है वो बंदे यार उसे थोड़ा मौका देना, वो बड़ा इंग्लिश बोल रहा है रे। तो हर कोई कहता है कि अगर तुम कवर का वाक खबर है, मतलब दादी ऐसा शिकल हम यो जबा जकोल वाले जमंग बेसिकली कम कार छिरे अगर इंग्लिश जी बता दो, इंग्लिश जो मंगा संगस द कोद हकी द पाता समादा वेले कोशिश कवे छि सोचु न कवे जमा जी कम टॉपिक का मौजू का हगा माउस निश लगा और कोले जक छि ज सूरज नुमर अगले वागी द पर रेदम पकार ते वागी द पर यो दासे कनेक्शन पकार छि ज ब्या प्रॉपर उस दादा समाउ वे ब्या बख्त नबाज दे ब्या लगन तक टच वर कोमा अवेंस ल जमंग छि कम अपकमिंग रवान दी बाकी पके मंगा बराबर खपल द शोजी का सिलसिला मक शान तक रवान इज दासे कोमा छि जरजर गोर मक छ मैसेज करे वी नगुल मंड वर को ځکه ټایمنګ سره کم دی او بیا برانه پاتې شي ګنهنګاریږي انسان خاصې ده. یسټرډی آی هاف لاست مای بیسټ فرند عبدالرحمن مخبل ډیر ښکلې او ښکلې مرګرې اخبل لاسونه ورکم بیکاز آی ډیډنټ هاف فری ټایم ځکه چې ما سره فری ټایم نسته او زه ګریمان ریمان اګه آپ مجھے سن رہے ہیں نا آپ سالار کو سن رہے ہو نا تو مجھے معاف کر دیں اور ہاں زندہ وام کنا ہے چھ خپل لائف نہ دے لائف یو ہیو ٹو فوکس آن یور گول یو ہیو ٹو سیٹ یور گولز اف یو کین ناٹ سیٹ دا گول اف یو کین ناٹ فوکس آن یور لائف یو کین ناٹ ڈو اینی تھنگ ان یور لائف ریمبر اگر آپ کچھ کرنا چاہتے ہیں کیا ہم لرننگ چاہتے ہیں ہم کہتے ہیں کہ ہم انگلش بول سکے تو انگلش بولنے کے لیے پریکٹس مسٹ ان موسٹ امپورٹنٹ پوائنٹ ہے اف وی کین ناٹ پریکٹس سو وی کین ناٹ ڈو اینی تھنگ ہاؤ A person who write a wonderful, how a person who can speak in front of the people, how a person who sketch anything because they use, they lose and they use a lot of time, a plenty of time on these things. अब हम मैं आप लोगों की मिसाल देता हूँ, आप लोगों में जिन भी लोग सुन रहे हैं वो जो एजुकेटेड है जो मुझे सुन रहे हैं मैं आप लोगों की मिसाल देता हूँ। जो राइट हैंड रहे आप उस राइट हैंड में पेन को ना पकड़िएगा, आपने लेफ्ट हैंड में क्या करना है कि आपने पेन को लेना है। लेफ्ट हैंड में जब आप पेन को लोगे तो आप लोगों ने क्या करना होगा कि आप लोगों ने ट्राई करना है कुछ लिखना है। जब आप कुछ लिखा कि मेरी राइटिंग इतनी खराब क्यों है, फिर आपने राइट हैंड के साथ कुछ लिखना है। यहां पर एक बात आती है प्रैक्टिस मैन मेड परफेक्ट। प्रैक्टिस हमें क्या करते हैं, परफेक्ट बनाता है। हम जिस चीज में प्रैक्टिस करते हैं, हम कोशिश करते हैं तो हम एक ना एक दिन
0: एक आला मुकाम और आला नतीजे पर जरूर पहुंच जाते हैं। हकीकत हकीकत पर हमें समझाएगा कौन, हमें बताएगा कौन? अल्लाह अल्लाह खैर करे जी, असी गरीबा असी कमजोर आ ज़ईफा। हाय रब्बा। بھائی دبی نو زمن کے چکم دے نن ٹاپک کا موضوع سی وہاں غدی دت لنتی وانو دہ ہاگی پ وج باندی مدد سر وقت تا سما لغن تکی پتی باندی خبر وکڑ چ آیا تاسو لپاره کا دای چې من کتا سو کم خلک چې غوی دا غواړي انګلیشي جب زده کمان د هغه لپاره اونې خبره تاسو په کوشش کوي چې کوشش دا تھینکینګ ان انګلیش په انګلیش کې کوشش کوي سوچونه کوي چې آیا زه په دې کې سوچ وکم زه بس کوم کله تاسو سوچ کوي په انګلیسي کې تاسو سوچ وکړو نو اٹومیټیکلی تاسو وایي چې دې تاسو ویلې کیږي چې تاسو دا چې تاسو کله هم په ذهن کې دا خبره چې دې تاسو ویلې کیږي دیټس د ډے یو ویل سٹارټ لرننګ دا به هغه ورځ چې تاسو زده کړه سٹارټ کړل او چې کله تاسو دا سیټ اپ دلته ډیولپ کو دا چې تاسو چې په دماغ کې کولا خو چې از ا لرننګ کوما نو غیر به تاسو ماده لار خودله چې کوم څه دا وایي از د انګلیشي جو زده کړه ما ډیره پاسه ډیره اسان ډیره بینتی هي اسان دا ډیر ټف نه دا خو ایزی دا او خلک ورته غوګه هم یې دي خو ځان سره یو خبر یاد ساتي د سم سړي نه زکه ګوري خو غلط بنه زکه وی لکه اکثر خلک دا وایي چې آیا لکه لټ سپوز زنی کا کسان وای د لکه د ورځې نوم نوټ وای نه غي منډي ټیوزډي وینسډي دا ګوره دا دون اسان نه کنه منډي ټیوزډي وینسډي ترسډي فرایډي سیٹرڈے خوک کلا یو نہ اہل غبوی چی سی چل دے مطلب سی چل سیٹرڈے تے بھاوی سی چل دے من تے من دے بیا چ کم دے ڈٹون لگ گرون لفظ دے ہم دے ویڈنس دے خلق وے دا ویڈنس دے نہ دے دا وینس دے دے ہا زک سچ کلم فنس ملاوش مزاغ تام چے خدا دا بسنگ اب دخ کو نو غیم اکثر من یو بل سر من بیس من بایس کو دی بیس من گور سر کو کنا نو یسٹرڈے I was meet with my friend Fayaz and I said Fayaz we have to pronounce word conversation he said me face I think you are wrong and I said in response Fayaz you have to search first and then tell me and Fayaz search and then tell me face you are wrong I said why not I'm very happy because of him why because isliye main khush hu क्योंकि उसने मेरी गलती निकाली आई यू हैव टू बिकम अ दोज हु लर्न फ्रॉम देयर मिस्टेक हमने अपनी गलतियों से सीखना है हमने बहुत कुछ खोज दिया अपने हाथों से हमने और नहीं खोना है बस याद रखिएगा remember if a person want to learn english language if a person want to any language you have to focus on reading you have to focus on listening and you have to focus on speaking then but remember in the very first stage in the initial stage don't follow grammar rule because you will lost your confidence and after that if you know about a lot of knowledge but you cannot speak it means you are nothing first you have to start speaking and then you will be focus on grammar मतलब ये है कि मेरा ये कहने का मतलब ये कि आप लोगों ने अगर लैंग्वेज पे फोकस करना है ना इंग्लिश लैंग्वेज पे फोकस करना है या किसी और लैंग्वेज फोकस करना है आप कहते हो कि मैं कुछ ना कुछ बनूं तो आप लोगों ने क्या करना है फोकस करना है किस चीज पे फोकस करना है इस चीज पे फोकस करना है कि जो बंदा है जो मैं किसके साथ बात कर रहा हूँ आई वॉन्ट टू स्पीक इंग्लिश व्हाट विल पीपल से नॉट योर मैटर लोग क्या कहेंगे नॉट योर कंसर्न ये आपका मसला नहीं है What would people not say? People, خلق سسنوائی, خلق سسوائی, سسنوائی. This is not your matter. That's what I said. خواه, منگا نبخ پر آوانی کجی کم دے, دیدن سر خبر آوکر اللہ. زمنگا چی کم ٹاپک کم موضوع دا ننے ورازی حقا منگا ملتوی کرلہ انشاءاللہ اپ کمین کی. او اغبا زمنگا وی اگزلری وو بیا ورطا منگا ہیلپنگ ورطا منگا ورطا منگا امدادی فیل ہم ویلش سیدہ. لیکن ایک سچ بولا ما ور کړو خو ټایم موږ سره کمی کې کوز داخله ټچ ورکو بیا را سره مکمل ټایم باندې هر څه را نزي خراب بشي کنه او کنه خا ځان سره دایو خبر یاد ساتي زمونږ د خبرونې کم ټاپک کم موضوع چې واه هغه موږ ملتوی کلا صد وجه دی د وجه چې آیا هغه موږ نن چړلې نو موږ سره ټایم مکمل توګه باندې ختم دی کني اصل لک شان د کټچ بولر کوز اگزلری ورب اور هیلپینګ ورب دیتا ویلی شي مددگار فعل اگزلری ای یو ایکس آی ایل آی ای R Y auxiliary V E R B verb auxiliary verb
1: ए यू एक्स आई एल आई ए आर वाई ऑक्सिलरी वी ई आर बी वर्ब ऑक्सिलरी वर्ब आर हेल्पिंग वर्ब एच ई एल पी आई एन जी हेल्पिंग वर्ब मददगार फेल। ये ऐसा फेल होता है, ये ऐसा फेल होता है जिसमें असल फेल की मदद करता है। यानी मतलब ये ऐसा फेल है, हेल्पिंग वर्ब इज बेसिकली हेल्प द मैन वर्ब। हाउ सो लेट मी टेल यू, यानी इसका मतलब ये है कि जो हेल्पिंग वर्ब बेसिकली हेल्प करता है मैन वर्ब का, हेल्प करता है।